0: medical sciences is essential for India's transformation into a developed nation by 2047. Addressing the 15th convocation of the National Institute of Science Education and Research at Jatani near Bhubaneswar, he said, scientific self-reliance will be the key driver of the country's future growth and global leadership. Former Trinamool Congress TMC MPs Sushmita Dev, Sukhendu Sekhar Ray and Prakash Chigbarak formally joined the Bharatiya Janata Party in Kolkata today, weeks after resigning from the TMC amid growing tussle within the party. The three leaders were inducted into the BJP at the party's Salt Lake office in the presence of West Bengal BJP President Samik Bhattacharya and other senior leaders. The BRICS Women Ministers meeting concluded in Kochi today. Speaking during the concluding session, Union Women and Child Development Minister Annapurna Devi said the BRICS members share several common concerns relating to women's development. More from our correspondent.
1: The BRICS Women Ministers meeting concluded in Kochi with the adoption of the first ever joint statement on the Women Ministers track. The meeting welcomed India's proposal for a BRICS digital repository and BRICS digital capacity building guidelines. The meeting reaffirmed the collective commitment to women-led development as a key driver of inclusive and sustainable growth. Midhi M. Palluruthi, Akashvani News, Thiruvananthapuram.
0: Iran has accused the United States of carrying out an airstrike near the Bushehr nuclear power plant. Iran's state news agency reported that the strike took place around noon today, hours after the U.S. military's central command said it had concluded its strikes on Iran. Earlier in the day, the United States launched fresh airstrikes on Iran, while Tehran responded with missile attacks targeting U.S.-allied countries in West Asia. Sirens were reported in Bahrain, Kuwait, Qatar and Jordan, where the United States maintains military presence. The latest escalation has raised concerns over a fragile ceasefire aimed at ending the conflict in the region. The India Meteorological Department or IMD today said that the southwest monsoon has covered the entire country. IMD has issued a red alert for very heavy rainfall over Uttarakhand tomorrow. The weather agency has predicted heavy rainfall over Delhi, Haryana, Chandigarh, Himachal Pradesh, Bihar, East Madhya Pradesh and Madhya Maharashtra over the next 4 days. Meanwhile, parts of Delhi NCR witnessed light to moderate rain today. In FIFA World Cup, France will face Morocco in the first quarterfinal at Boston in US tonight. The match will begin at 1:30 a.m. Indian time. Spain will take on Belgium in the second quarterfinal match tomorrow late night. In the remaining quarterfinal matches, Norway will play against England while defending champions Argentina will clash with Switzerland on Sunday morning. In Wimbledon tennis, Carolina Mukova of Czech Republic has reached women's singles final. 10th seed Mukova defeated 7th seed American player Coco Gauff in the first semi-final of the women's singles this evening. Later in the second semi-final, Ukraine's Marta Kotsyuk will take on Czech player Linda Noskova. And in men's cricket, India will face England in the 4 T20 International of the 5-match series at the County Ground in Bristol tonight. The match will begin at 10 p.m. Indian Standard Time. The Indian team trailed the series 0-2, making this a must-win game to stay alive. And now, before we end the bulletin, the headlines once again. India and Australia adopt a joint declaration on defence and security cooperation to ensure free and open Indo-Pacific, also ink deal for supply of uranium from Australia. Prime Minister Narendra Modi says India aspires to be one of the world's top three economies driven by the motto of Grow More, Achieve More, addresses Indian diaspora in Melbourne. National Commission for Women forms a high-level expert committee to review regulatory framework and laws governing IVF clinics. Government waives basic customs duty on key components used in electronic devices to promote their domestic production. Iran accuses U.S. of conducting airstrike near Bushehr nuclear power plant, attacks U.S. bases in Bahrain, Kuwait and Qatar, and in FIFA World Cup, France to face Morocco in the first quarterfinal at Boston in U.S. tonight. That is all in the news at 9. Good night.
2: Adab. ये आकाशवाणी है खबरों के साथ मैं शमीम अहमद بھارت اور آسٹریلیا نے آزاد اور کھلے بھارت بحر الکاہل کو یقینی بنانے کے سلسلے میں دفاع اور سیکیورٹی تعاون کے ایک مشترکہ اعلانیے پر دستخط کیے ہیں. آسٹریلیا سے یورینیم کی سپلائی کے لیے بھی ایک سمجھوتا ہے کہ بھارت زیادہ ترقی کرو زیادہ حصول یابی کرو کے نظم العین سے متاثر ہو کر دنیا کی تین اعلیٰ ترین معیشتوں میں سے ایک بننے کی خواہش رکھتا ہے. انہوں نے میلبرن میں بھارتی برادری سے بھی خطاب کیا. خواتین کے قومی کمیشن نے اعلیٰ سطح کی ماہرین کی ایک کمیٹی تشکیل دی ہے اور ان کے سلسلے میں قوانین استعمال ہونے والی اہم اشیاء پر بنیادی کسٹم ڈیوٹی ختم کر دی ہے تاکہ ملک میں ان کی مینوفیکچرنگ کو فروغ دیا جا سکے. ایران نے امریکہ پر الزام لگایا ہے کہ اس نے بو شہر نیوکلیائی بجلی کے پلانٹ کے نزدیک امریکی بیسس پر حملے کیے. اور فیفا عالمی کپ میں امریکہ کے بوسٹن میں آج رات پہلے کوارٹر فائنل میں فرانس اور مراکش آمنے سامنے ہوں گے. وزیر اعظم نریندر مودی اور بھارت سالانہ لیڈر سمٹ میں شرکت کی جس کے دوران دونوں لیڈروں نے وفد کی سطح کی بات چیت کی جس کا مقصد باہمی تعلقات کو مضبوط کرنا تھا. بھارت بحر الکاہل میں امن و استحکام قائم کرنے کے تعاون کے سلسلے میں سنگ میل کی حیثیت رکھنے والی سیکیورٹی میں شراکت داری کے متحدہ لائحہ عمل کا افتتاح کیا. وزیر اعظم مودی نے بھارت اور آسٹریلیا کو درخشاں جمہوریت اور اہم ترین سمندری طاقت قرار دیا.
3: ہمارے میریٹائم سیکیورٹی کولابریشن روڈ میپ سے انڈو پیسیفک میں ہمارے ساجھا پریاسوں کو نئی طاقت ملے گی. ہم شپ بلڈنگ، شپ ریپیئر اور مینٹیننس میں بھی مل کر آگے بڑھیں گے. فرینڈز، آج ہم نے کئی چھیتریہ ایوم انتراشٹریہ مدوں پر بھی وستار پوروک چرچا کی.
2: مذاکرات کے بعد ایک مشترکہ پریس بیان میں وزیر اعظم مودی نے کہا کہ دونوں ملکوں نے نیوکلیائی توانائی کے شعبے میں ایک اہم معاہدے پر دست یورینیم سپلائی کر سکے گا. انہوں نے سائبر، اہم ترین ٹیکنالوجی اور سپلائی چینز کے سلسلے میں آسٹریلیا بھارت شراکت داری اور ایک مخصوص اہم ترین منرلز کوریڈور کو شروع کرنے کا بھی اعلان کیا.
3: آج ہم نے ایک مہتوپورن سمجھوتا کیا ہے. اس سے آسٹریلیا سے بھارت کو اور ہمارے کلین انرجی کے ادیشوں کو نئی طاقت ملے گی. ہماری اسٹریٹجک سیکورٹی اور کلین انرجی ٹرانزیشن کے لیے مہتوپورن ہے.
2: بعد میں آج وزیر اعظم مودی نے کہا کہ بھارت زیادہ ترقی کرو زیادہ حصول یابی کرو ترین تین معیشتوں میں سے ایک بننے کی خواہش رکھتا ہے. میلبرن میں بھارتی برادری سے خطاب کرتے ہوئے جناب مودی نے بھارت کی اقتصادی اور تکنیکی پیش رفت کو اجاگر کیا.
3: 21ویں صدی کا بھارت آج وکست ہونے کے لکش پر کام کر رہا ہے. یہ وہ بھارت ہے جو کہتا ہے گرو مور ایچیو مور. ہم 140 کروڑ ایسپریشن سے بھرے راشٹر ہے. ہم ادھیر ہے، بے صبر ہے. ہم دنیا کی سب سے تیزی سے بڑھتی اکانومی ہے، لیکن ہم جلد سے جلد دنیا کی ٹاپ 3 اکانومی بننا چاہتے ہیں.
2: برادری کو کریڈٹ دیتے ہوئے جناب مودی نے صاف لفظوں میں کہا کہ بھارت اور آسٹریلیا کے درمیان تعلقات اعلیٰ ترین بلندیوں تک پہنچ چکے ہیں. مینوفیکچرتے ہوئے جو چپس سے شپس تک پھیلا ہوا ہے، انہوں نے کہا کہ میک ان انڈیا، الیکٹرانکس، آٹوموبائل اور ادویات سازی کے تمام شعبوں میں ایک عالمی برانڈ ہے. کلیدی نوعیت کی سیکیورٹی اور اختراعات کی گھریلو دفاعی پلیٹ فارمز پر عالمی بھروسے مندی کو اجاگر کیا. انہوں نے بالخصوص آپریشن سندور کے تحت انسداد دہشت گردی کے متعین شدہ نشانوں کا ذکر کیا.
3: भारत के डिफेंस प्लेटफॉर्म की कैपेबिलिटी और क्रेडिबिलिटी दुनिया देख रही है। दूर के दौरान डेमो तो देख ही लिया होगा, धमाके आतंकियों के अड्डों पर हो रहे थे और गुंज पूरी दुनिया में सुनाई दे रही थी।
2: इस मौके पर खिताब करते हुए ऑस्ट्रेलिया के वजीर आजम एंथनी अल्बनीज ने भारतीय बिरादरी को कसीर सकाफती पावर हाउस कहकर उसकी सताइश की, जो ऑस्ट्रेलिया की खुशहाली को आगे बढ़ाने में मुआविन है। उन्होंने भारतीय बिरादरी को एक कतई लिविंग ब्रिज कहकर उसकी तहसीन की। ये ऐसा पुल है जो कभी न रुकने। पेश है एक रिपोर्ट।
4: मार्वल स्टेडियम के अंदरून तहसीन और सताइश के बुलंदबाग नारे एक बुनियादी हकीकत की बाजगश थे कि भारत ऑस्ट्रेलिया के ताल्लुकात उमूमी सफारतकारी से बहुत ज्यादा बुलंदी अख्तियार कर चुके हैं। वजीर आजम मोदी का ऑपरेशन ब्रह्मा के तहत एक उमंगों भरे तरक्की याफ्ता भारत इंतहाई अहम नौयत की इंसानियत नवाजी पर मबनी इकदाम का तस्वुर है। यह साबित करता है कि एक मजबूत भारत पूर्व के वजीर आजम अल्बानीज ने जोश व खरोश से भरपूर इस बिरादरी को कतई तौर पर खलीज को पाटने वाला लिविंग ब्रिज कहकर एजाज से नवाजा, जिससे ये बिल्कुल वाजह है कि भारतीय बिरादरी दोनों मुल्कों के इकतसादी इंजनों और कलीदी दिफाई राहदारियों को सरगर्म के साथ। उर्दू खबरों के लिए मैं मोहम्मद अम्मार।
2: मेलबर्न में मीडिया से बातचीत करते हुए खारजा सेक्रेटरी विक्रम मिश्री ने कहा कि भारत और ऑस्ट्रेलिया के दरमियान ताल्लुकात हमजहत नौयत के और तेजी से पेशरत कर रहे हैं। ब्रिक्स मुल्कों की ख्वातीन नशोनुमा की मरकजी वजीर अन्नपूर्णा देवी ने इख्तितामी इजलास से खिताब करते हुए कहा कि ब्रिक्स ममालिक में ख्वातीन की नशोनुमा से मुतालिक कई मुश्तरका मसाइल पाए जाते हैं। उन्होंने कहा कि ये मुश्तरका मसाइल ब्रिक्स ख्वातीन वुदरा ट्रैक जैसे प्लेटफॉर्म की इंतहाई अहमियत को उजागर करते हैं ताकि मेंबर मुल्कों के दरमियान मुजाकरात को आगे बढ़ाया जाए और तआवुन को मुस्तहकम किया जाए। पेश है एक रिपोर्ट।
5: ब्रिक्स ख्वातीन उजरा की मीटिंग कोची में इख्तिताम पजीर हुई, जिसमें पहली मरतबा ख्वातीन उजरा के प्लेटफॉर्म की जानिब से एक मुश्तरका एलानिया मंजूर किया गया। ये ब्रिक्स रुकन ममालिक के दरमियान ख्वातीन की क्यादत में तरक्की के फरोग के लिए बाहमी ताउन को मजबूत बनाने की सिमत एक अहम संगे मील है। 6 जुलाई से शुरू हुई 4 रोजा मीटिंग में ब्रिक्स ख्वातीन वर्किंग ग्रुप का इजलास और ब्रिक्स ख्वातीन उजरा का इजलास शामिल था। मीटिंग में भारत की जानिब से पेश किए गए ब्रिक्स डिजिटल खजीना और ब्रिक्स डिजिटल सलाहियत साजी के रहनुमा उसूलों की तजावीज का खैर मकदम किया गया। इसके अलावा इस अज्म का इरादा किया गया कि खवातीन की क्यादत में तरक्की जामे और पायदार मुआशी व समाजी तरक्की के लिए एक अहम मुहर्रिक है। कोची से स्मृति एम पल्लुरुथी की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं अब्दुल हफीज।
2: सड़क ट्रांसपोर्ट और शाहराहों के मरकजी वजीर नितिन गडकरी ने जोर देकर कहा है कि साफ मुतबादिल ईंधन और जदीद तरीन टेक्नोलॉजी की तरफ फौरन मुंतकिल होना सड़क ट्रांसपोर्ट शोबे में तब्दीली की एक अहम तरीन जरूरत है। गांधीनगर में 3 रोजा मल्टी मॉडल ट्रांसपोर्ट शो प्रवास का बाकायदा इफ्तिताह करते हुए वजीर मौसूफ ने रिवायत माहौलियाती लागत को उजागर किया और सड़क ट्रांसपोर्टरों से जोर देकर कहा कि वो मुनासिब कीमत पर दस्तियाब मुतबादिल ईंधनों को पुरजोश तरीके से इख्तियार करें। नायब सदर सीपी राधाकृष्णन ने आज कहा है कि भारत की तरक्की याफ्ता मुल्क के तौर पर 2047 तक काया पलट के लिए बुनियादी साइंसेस में मजबूत जड़ें कायम करना बहुत जरूरी है। भुवनेश्वर के नजदीक जटनी में साइंसी तालीम और तहकीक के कौमी इंस्टीट्यूट की 15वीं तकसीम असनाद की तकरीब से खिताब करते हुए उन्होंने कहा कि साइंसी एतबार से खुद किफालत मुल्क के मुस्तकबिल की तरक्की और आलमी क्यादत के लिए अहम तरीन उंसुर होगी। तेजी से फैलती हुई तौलीद में मुआविन टेक्नोलॉजी ART शोबे में बेजाबतगियों से मुतालिक बढ़ते हुए खदशात के पेश नजर ख्वातीन के कौमी कमीशन NCW ने आज एक आला सतह की माहिरीन की कमेटी तशकील दी है। ये कमेटी IVF क्लिनिक्स, तौलीद में मुआविन टेक्नोलॉजी ART मराकज और गैमेट बैंक से मुतालिक कवानीन और इंजिबाती फ्रेमवर्क का जामे जायजा लेगी। इस जायजे का बुनियादी मकसद ख्वातीन के तौलीदी بنیادی حقوق، وقار اور تحفظ کو یقینی بنانا ہے۔ دلی ہائی کورٹ کی سابق جج جسٹس آشا مینن ماہرین کی اس کمیٹی کی سربراہی کریں گی۔ کمیٹی رضامندی، رازداری اور حیاتیاتی سراغ رسانی سے متعلق موجود